मन क्यों गहरा करेगा। गुरु ग्रंथ साहिब दे प्यार विच इक वारी सारे आखो सतनाम। तकरीबन छेवां हफ्ता या सतवां होएगा। एक प्रकरण धन गुरु ग्रंथ साहिब महाराज के चरणों में साडा मन विक जे। छे विशेषताइयां आप जी नाल गुरु सांझियां करा रहा है। पांच आप जी सरवण कर चुके हो, अज छेवीं दी बारी है। कुछ संगत नवी आई हुंदी है, केवल बोल के लंघदे हां। पहलियां पांच श्री गुरु ग्रंथ साहिब जी दी पहली विशेषताई खालसा जी धरती के समय समय अनुसार जितने भी अवतार आए, मच्छ अवतार, कच्छ अवतार, नरसिंह अवतार, होर भी द्वापर दे त्रेते दे होर भी समय अनुसार अपनी ड्यूटी दे के धरती तो चले गए। एक गुरु नानक दसवें जामे तो बाद भी धरती तो गए नहीं। दसवें जामे तो बाद शब्द रूप विच सदा लई धरती ते टिक गए। तरस खा के दुनिया दे बेड़े बने लाण दे लई कि ओहो जागदी जोत है, ओहो हाजर नाजर जो ते बाकी अवतार गए, गुरु नानक गया नहीं। दसवें जामे तो बाद शब्द रूप विच टिक गए। भर भर के पूर पार लगाउण लई दूजी विशेषता ही धरती ते जितने भी ग्रंथ ने सत्कार योग ने ओ रब दी गल करदे ने, पर गुरु ग्रंथ साहिब दी विशेषताई ए रब नाल गल्लां कराउंदी है। आखो सतनाम। कोई करण आला होवे। असंगत सारी शब्द पढ़ रही होवे, तेरे भरोसे प्यारे मैं लाड लड़ाया। दसां पातशाहियां चो जिथे भी शरदा होवे, चरणां च मन रखिया होवे, सिद्धियां गल्लां हुंदियां ने। उस वेले एक बाणी है जिहड़ी गल्लां करांदी है। केवल किते स्रोता बनन दी जाच आ जाए। बाकी ग्रंथ रब दी गल करदे ने, गुरु ग्रंथ साहिब दी बाणी रब नाल गल्लां कराउंदी है। तीसरी विशेषताई ना दीपक राग ना मेघ राग, सतगुरु ने दोवां नूं जगह नहीं दित्ती। सानू सड़क बख्शीए, जे तेरी जिंदगी च खुशी आ जाए ते एहो जिहा मेघ नहीं मैनू चाहिदा। भंगड़िया वाला कोई भाणा वरत जे ते अत सोग रोने धोने वाला नहीं चाहिदा, दीपक भी नहीं लोड़। आखो सतनाम। इस समय दे मशहूर राग सन, पर महाराज ने इन्हां नूं गुरु ग्रंथ साहिब च जगह नहीं दित्ती। डिटेल सरवण कर चुके हो। चौथी विशेषताई इक्की ओंकार तो अठारह दस बीस तक किधरे भी हों नूं जगह नहीं दित्ती। नानक सद होवे सृष्टि दा मालक। सज्जन ठग वर्गियां नूं इक नदर नाल संत बनाउण वाला, पर अपने आप नूं की कवे मैं कुत्ता। नानक सद, नानक गरीब, नानक दवाना,
نانک بچارا ہور بھی کتنے لفظ دیکھ لو کڈی بڑی شیشہ ہے ساڈے اگے اجے بھی منہ نہ ویکھی نانک سب نانک دیوانا نانک بتالا نانک غریب نانک داس نانک بچارا اداس نے ایک نقلی سنت ویکھے سن وہ گڈی کیرتن جدوں کرن آندے سی ساج بھی لیاؤندے سی نال اپنا گدا لے کے آندے سی پہلے گدا لگنا انہاں دا بکھرا پھر ساج لگنے میں کہا کہ شیشہ گرو گرنتھ صاحب دا ویکھیا ہوندا تے گرو نانک دے گرو گرنتھ صاحب دی زوری چ گدا لا کے بہنا آخو ستنام او جنہاں نے شیشہ ویکھیا بابا نن سنگھ ورگے ٹویا پٹ کے بہنا میں سنگت دی بھی برابری نہیں کر سکتا جی سکھ نہیں بنیا میں کہندے ایک سواس درتھا نہیں گل تے ہے بھی جو وشیشتائیاں چ شیشہ نال نال ویکھنا ہے میں بھائی جنہیں اپنی زندگی چ ہاں نو نہیں ماریا او اتنا ضرور اندازہ لا لے کہ گرو نانک دے گھر وچ اودا اج جنم وی نہیں ہویا یہ تے کچی کلاس ہے شروعات گرمت ردے غریبی ایک اونکار تو اٹھارہ دس بیس تک کترے دی ہون جگہ نہیں یہ وشیشتائی ہے یہ پنجویں وشیشتائی تسی پچھلے بیروار سرون کیتی ہے گرو گرنتھ صاحب مہاراج گلاں بھی کرتے کیویں کردے نے جو ویروا سرون کیتا آپ جی نے کوئی مسئلہ ہوئے ہاں تے نا بھی دیندے نے اگوائی بھی دیندے نے شرومنی کمیٹی لوں چھپی کتاب دے آدھار تے آپ جی نے پرکرن سرون کیتا سی کتاب دا نام واک وشواش پراتن گرسکھ کیویں گرو گرنتھ صاحب نال گلاں کردے سی کیویں اگوائی لیندے سی ننکانا صاحب دے آزاد کران ویلے بھائی لکشمن سنگھ نے تاروال تو چلن ویلے کیویں گرو گرنتھ صاحب نال گلاں کیتیاں آگیا لئی اور بھی قصور تو آئے برہمن دی پکار تے جسا سنگھ آلو والیا تے ہری سنگھ پنگو جی نے کیویں گرو گرنتھ صاحب کو اگوائی لئی جائیے کہ نہ جائیے کہ پچھلے ہفتے پرکرن آپ جی نے سرون کیتا ہے پکی بات یہ گل نشچے دی ہے داس غریب جا سکھے پر سٹیج تو آپ جی نو گرو دی کرپا دوارا دعوے نہ کہندا اے جیوندا جاگدا گرو نانک جی ہر وقت اگوائی دیندا جے نشچے نال اگوائی لین والے کوئی ہے بڑے چر تو ایک بڑا گمبھیر جا مسئلہ داس دی زندگی تریا آ رہا میں جنی واری سدگرو کے ارداس کیتی رو کے بھی سدگرو کوئی اگوائی کرپا کرو تہاڈا کی اشارہ اونی واری حکمنامہ آیا کوئی جن ہر سیوں بھائی کوئی لب گج کے آخو ستنام یا کوئی لبے گا وہ ہی اینو کرو کھیرلیاں پنگتیاں ابے پد دان سمرن سوامی کو پرب نانک بندن کنے کئی گلاں نہیں کر ہر واری اگوائی پاویں جتی الگ الگ شبداں دے روپ اسی سمسیا تو من ایک واری کل پیا سی پلائی کے اندر دے اندر داس اینٹر ہویا اپنے اسے سمنی صاحب چلدی رہندی سارا دن جدو میں نمسکار کیتی تے انہوں میں کہا اچھی پاٹھ کر من میرا کسے گل تو اوہی وشے تو تھوڑا پریشانی سی انہیں جدو اچھی پاٹھ کیتا تے پنگتی ساد کے سنگ اگوچر ملے گھر کیا کو ستنام اشارہ آ رہا دھیان دینا گلاں کر اگوائی دینا ایک جگہ تو اسی کیرتن کر کے آئے سی کرایا ہی پلیوں پہ آ سی رستے چ دو منٹ نندیا کر بیٹھے سی
ਕਿ ਚੰਗਾ ਕੀਰਤਨ ਉੱਥੇ ਗਏ ਆ, ਬਾਹਰ ਤਿੰਨ ਦਿਨ ਵੀ ਲੱਗ ਗਏ ਤੇ ਕਿਰਾਇਆ ਲੱਗ ਗਿਆ ਸਾਡਾ 7-8 ਹਜ਼ਾਰ, ਭੇਟਾ ਉਹਨਾਂ ਨੇ ਰੱਖੀ ਸਾਰੀ 2100 ਉਤੋਂ ਹੋ ਗਿਆ 2-3 ਹਜ਼ਾਰ, ਤੇ ਗੱਡੀ ਚ ਨਿੰਦਿਆ ਹੀ ਕਰ ਬੈਠੇ, ਨਿੰਦਿਆ ਆਪਸ ਚ ਮੁੰਡੇ ਵੀ ਕਿਹੋ ਜਿਹੇ ਸ਼ਹਿਰ ਗਏ ਆ, ਤੂੰ ਪੱਲਿਓਂ ਪਾ ਕੇ ਆ ਗਏ, ਭਾਵੇਂ ਜਾਣਾ ਤੇ ਭਲਾਈ ਕਹਿੰਦੇ ਸੀ। ਸਵੇਰੇ ਜਦੋਂ ਘਰ ਸਤਿਗੁਰਾਂ ਦਾ ਪ੍ਰਕਾਸ਼ ਕੀਤਾ ਤੇ ਹੁਕਮਨਾਮਾ ਆ ਗਿਆ, ਦਇਆ ਕਰਨ ਦੁੱਖ ਹਰਨ ਉਚਰੰਗ ਨਾਮ ਕੀਰਤਨ ਹੈ, ਦਿਆਲ ਪੁਰਖ ਭਗਵਾਨੇ ਨਾਨਕ ਲਿਪਤ ਨਾ ਮਾਇਆ। ਰੋ ਪਏ ਸਤਿਗੁਰੂ ਕਿਵੇਂ ਤੁਸੀਂ ਅੰਦਰ ਦੀ ਗੱਲ ਦਾ ਜਵਾਬ, ਮਹਾਰਾਜ ਦਾ ਕੀ ਇਸ਼ਾਰਾ, ਕੀਰਤਨ ਵੱਲ ਧਿਆਨ ਕਰ, ਮਾਇਆ ਨਾਲ ਨਾ ਲਿਬੜ, ਦਇਆ ਕਰਨ ਦੁੱਖ ਹਰਨ ਉਚਰੰਗ ਨਾਮ ਕੀਰਤਨ ਹੈ, ਦਿਆਲ ਪੁਰਖ ਭਗਵਾਨੇ ਨਾਨਕ ਲਿਪਤ ਨਾ ਮਾਇਆ। ਗੱਲਾਂ ਕਰਦਾ ਅਗਵਾਈ ਦਿੰਦਾ, ਨਿਸ਼ਚਾ ਹੋਣਾ ਚਾਹੀਦਾ। ਬਾਕੀ ਬਾਬਾ ਦੀਪ ਸਿੰਘ ਜੀ, ਭਾਈ ਮਨੀ ਸਿੰਘ ਜੀ ਵੇਲੇ ਉਹਦਾ ਵੀ ਢੰਗ ਜਿਹੜਾ ਗੱਲਾਂ ਕਰਨ ਦਾ, ਉਦੋਂ ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ ਦੇ ਸਰੋਵਰ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਅੱਗੇ ਅਰਦਾਸ ਕਰਕੇ ਪਰਚੀ ਪਾਈ ਗਈ ਸੀ, ਜਦੋਂ ਪ੍ਰਬੰਧ ਸੰਭਾਲਣ ਲਈ 2 ਧੜੇ ਬਣ ਗਏ ਸੀ। ਇਹ ਵੀ ਕੰਮ ਬੜੀ ਮਰਿਆਦਾ ਨਾਲ, ਤੇ ਜਿਹੜਾ ਆਪ ਜੀ ਨੇ ਪੁਰਾਤਨ ਗੁਰਸਿੱਖ ਹੋਰ ਕਿਵੇਂ ਅਗਵਾਈ ਲੈਂਦੇ ਰਹੇ, ਦੇਗ ਬਣਾ ਕੇ ਜਪਜੀ ਸਾਹਿਬ ਦਾ ਪਾਠ ਸੰਗਤ ਰੂਪ ਚ ਕਰਕੇ ਗੱਲ ਚ ਪੱਲਾ ਪਾ ਕੇ ਅਰਦਾਸ ਕਰਕੇ ਫਿਰ ਹੁਕਮਨਾਮਾ ਤੇ ਅਗਵਾਈ ਲੈਣੀ, ਇਹ ਗੱਲਾਂ ਵੀ ਕਰਦੇ ਜੇ। ਗੁਰੂ ਦਰਸ ਜੇ ਦੇਖਣਾ ਸ੍ਰੀ ਗ੍ਰੰਥ ਦਰਸਾਏ, ਬਾਤ ਕਰਨ ਗੁਰਸੇ ਚਾਹੇ ਪੜੇ ਗ੍ਰੰਥ। ਤੇ ਅੱਜ 6ਵੀਂ ਵਿਸ਼ੇਸ਼ਤਾ ਮਹਾਰਾਜ ਦੀ ਸੇਵਾ ਲੈਣ, ਇੱਕ ਵਾਰੀ ਇਹ ਪੰਕਤੀ ਪੜੋ ਜੀ।